0: सुने, मैं बहुत परेशान हूँ। हिरा इतनी बड़ी हो रही है लेकिन हमें कोई मिल ही नहीं रहा जो उसे सही तलफ्फुज़ और तजवीद से कुरान पाक पढ़ा दे। और फिर हमारे पास पिक एंड ड्रॉप का भी तो मसला है।
1: बेगम, तो परेशान होने की क्या बात है, हम हाफिज मुदस्सिर से ऑनलाइन कुरान की तालीम दिलवाएंगे।
0: ऑनलाइन?
1: हाँ ऑनलाइन, मेरे भतीजे अली ने उन्हीं से कुरान पढ़ा है। हाफिज मुदस्सिर अली के स्केड्यूल के मुताबिक क्लासेस रखते हैं और हाफिज मुदस्सिर को हर रमजान शरीफ में तरावी पढ़ाने की सआदत हासिल है।
0: अच्छा, तो उनसे कैसे कॉन्टेक्ट करें?
1: आओ उन्हें कॉल करते हैं।
2: व्हाट्सएप पे 92300 391 4430 92300 391 4430.
0: अलहमदुलिल्लाह।
3: रॉयल ट्रैवल ब्रिंग्स यू फॉर 2026 उमरा पैकेज स्टार्टिंग फ्रॉम नवंबर 28 थ्रू नवंबर 29। उमरा पैकेजेस स्टार्टिंग फ्रॉम $2,995 इंक्लूड्स राउंड ट्रिप एयरफेयर फ्रॉम ह्यूस्टन टू सऊदी अरेबिया, फोर नाइट स्टे इन मदीना एंड फोर नाइट स्टे इन मक्का इन फाइव स्टार होटल, वीजा सर्विसेज फॉर ऑल US पासपोर्ट्स, ज़ियारत इन मदीना एंड मक्का, ट्रांसपोर्टेशन इन ट्रेन्स राइड्स फ्रॉम मक्का टू Medina, one free night stay over in Dubai. For booking and more information, please call Royal Travel at 281-498-1800 or email umrah@royaltraveltexas.com.
4: Cash Gaddy Realty, a realtor you can trust. Someone that works directly with you to help you find the house that's right for you. For his local listing, call Cash with 832-929-2200. Realtor Cash Gaddy, 832-929-2200.
5: This part of Sangeet Radio is brought to you by Dr. Nadia Gaddy of Preferred Choice Family Physicians. Don't forget to listen to Stay Healthy with Dr. Nadia Gaddy. Thursdays at 4:30 p.m. on Houston's number one Desi Hit Music Station, Sangeet Radio 95.1 FM.
6: Zindagi mein aisa lamha aa sakta hai jab aap ya aapke pyare ko fauri tibbi madad ki zarurat ho. That's when you need care you can trust. Rapid Care ER. شہر کا قابل اعتماد ایمرجنسی سینٹر 7 مختلف لوکیشنز کے ساتھ تاکہ مدد آپ کے قریب ہی ہو 24 گھنٹے 7 دن ماہر ڈاکٹرز اور جدید سہولیات ریڈی ٹو ٹیک کیئر آف یو ڈے اور نائٹ حادثہ ہو یا اچانک طبی مسئلہ فکر نہ کریں بس اپنے قریبی ریپڈ کیئر ER تشریف لائیں ریپڈ کیئر ER کیونکہ آپ کی صحت ہمارے لیے سب سے اہم ہے ریپڈ کیئر ER Always here, always ready.
7: Having problems with your computer, laptop, or printer? Having trouble networking your computers? Can't access some of your files on your computer? Is your computer running slow? Does this sound familiar? Well, wait no longer. Rush down to XM Computer's friendly staff that can help you get rid of your computer, laptop, or printer problems. They offer free estimates on most services and can solve your problem within 24 hours. Visit them at their new location, 11709 Wilcrest Drive, 59 South and Wilcrest. Or for more details, call them at 832-351-2222. That's 832-351-2222.
8: Bismillahir Rahmanir Rahim.
9: Shuru Allah ke naam se jo bada meherban nihayat rehm wala hai.
8: Ya ayyuhal muzammil.
9: Ae Muhammad sallallahu alaihi wa alihi wasallam jo kapde mein lipat rahe ho.
8: قُمِ اللَّيْلَ إِلَّا قَلِيلًا
9: رات کو قیام کیا کرو مگر تھوڑی سی رات
8: نصفہو او انقص منہ قلیلا
9: یعنی نصف رات یا اس سے کچھ کم
8: او زد علیہ ورتل القرآن ترتیلا
9: یا کچھ زیادہ اور قرآن کو ٹھہر ٹھہر کر پڑھا کرو
8: اننا سنلقی علیک قولا ثقیلا
9: ہم ان قریب تم پر ایک بھاری فرمان نازل کریں گے
8: ان ناشئۃ اللیل ہی اشد وطئا واقوم قیلا
9: کچھ شک نہیں کہ رات کا اٹھنا نفس بہیمی کو سخت پامال کرتا ہے اور اس وقت ذکر بھی خوب درست ہوتا ہے
8: ان لک فی النہار سبحا طویلا
9: دن کے وقت تو تمہیں اور بہت سے شغل ہوتے ہیں
8: وَذْكُرِ اسْمَ رَبِّكَ وَتَبَتَّلْ إِلَيْهِ تَبْتِيلًا
9: تو اپنے پروردگار کے نام کا ذکر کرو اور ہر طرف سے بے تعلق ہو کر اسی کی طرف متوجہ ہو جاؤ
8: رَبُّ الْمَشْرِقِ وَالْمَغْرِبِ لَا إِلَهَ إِلَّا هُوَ فَاتَّخِذْهُ وَكِيلًا
9: وہی مشرق اور مغرب کا مالک ہے اور اس کے سوا کوئی معبود نہیں تو اسی کو اپنا کارساز بناؤ
8: وَاصْبِرْ عَلَى مَا يَقُولُونَ وَاهْجُرْهُمْ هَجْرًا جمیلا.
9: اور جو جو دل آزار باتیں یہ لوگ کہتے ہیں ان کو سہتے رہو اور اچھے طریق سے ان سے کنارہ کش رہو.
8: وذرنی والمکذبین اولی النعمت ومہلہم قلیلا.
9: اور مجھے ان جھٹلانے والوں سے جو دولت مند ہیں سمجھ لینے دو اور ان کو تھوڑی سی مہلت دے دو.
8: ان لدینا انکالا وجحیما.
9: کچھ شک نہیں کہ ہمارے پاس بیڑیاں ہیں اور بھڑکتی آگ ہے.
8: وطعاما ذا غصة وعذابا علیما.
9: اور گلو گیر کھانا ہے اور درد دینے والا عذاب ہے.
8: یوم ترجف الارض والجبال وکانت الجبال کثیبا مہیلا.
9: جس دن زمین اور پہاڑ کانپنے لگیں اور پہاڑ ایسے بھربھرے گویا ریت کے ٹیلے ہو جائیں.

0: أعظم أجرا واستغفر الله إن الله غفور رحيم
1: तुम्हारा परवरदिगार खूब जान